0: जिंदगी के राज, हवा की लहरों से बन के आवाज, ये है प्रोग्राम चराग। पेश किया जा रहा है हर जुमा शाम 7 से 8।
1: From the studios of Inspire FM, the time is now 9 o'clock.
2: Bismillahir Rahmanir Rahim. Tafheemul Quran. Sayyid Abul Ala Maududi. Isme Tilawat Abdul Rahman Al Khuzaifi ki hai. Tarjuma aur suraton ka taaruf Azim Sarwar ki awaaz mein hai. Tafsiri Hawashi Sayyid Safir Hasan Sabzwari, Professor Abdul Qadir Salim aur Janab Ashfaq Hussain ki awaaz mein hai. Is kaam mein jin afraad ne bhi hissa liya hai, unke liye duae khair ki darkhast hai.
3: أعوذ بالله من الشيطان الرجيم.
2: پناہ مانگتا ہوں اللہ کی شیطان مردود سے.
3: بسم الله الرحمن الرحيم.
2: اللہ کے نام سے جو رحمان اور رحیم ہے.